0: চন্দন দাসৰ কণ্ঠৰুটি আধুনিক গীত শুনিলে। এয়া আকাশবাণী গুৱাহাটীৰ মহাবাহু। এতিয়া শুনক নেপালী অনুষ্ঠান।
1: यो आकाशवाणी गुवाहाटी हो। अब भास्कर ढालबाट समाचार सुन्नुहोस्। 16 असम विधानसभाको बजेट अधिवेशन आज दोस्रो दिन बिहान 9:30 बजेदेखि सदनको दोस्रो दिनको कामकाज सुरु भएको थियो। सदनको शून्यकालीन समयमा कतिपय गुरुत्वपूर्ण विषयमा छलफल भएको छ। ड्रग्स मुक्त असम सन्दर्भमा आज सदनमा छलफल हुनेछ। सदन परिचालना नियमावली 301 नियमको अधीनमा धेरैवटा विषयलाई लिएर छलफल हुनेछ। असम चुक्तिको आधारमा राज्यमा हालसम्म 172,673 विदेशी चिनाक्त गरिएको छ। चलित वर्षको 30 जुनसम्म राज्य सरकारले 31,789 विदेशीलाई बहिष्करण गरेको छ। विधानसभामा हिजो गृह र राजनैतिक विभागका दायित्वमा रहेका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले यो कुरालाई प्रकाश गर्नुभएको छ। अगप की विधायिका दीप्तिमणि चौधरीले विदेशी चिनाक्तकरण सन्दर्भमा उपस्थापन गरेको एक लिखित प्रश्नको उत्तरमा डाक्टर शर्माले भन्नुभएको छ कि 29,663 विदेशीलाई हाल पुसबेक पद्धतिले बहिष्करण गरिएको छ। गोलपाडा जिल्लाको मटियाको ट्रेन्जिट क्याम्पमा सर्वमोट 174 चिनाक्त गरी विदेशीलाई राखिएको छ भनी उहाँले सदनको बीच उल्लेख गर्नुभएको छ। 2011 सनदेखि चलित वर्षको 30 जुनसम्म सर्वमोट 2,367 विदेशी बहिष्करण गरिएको छ। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले हिजो नयाँ दिल्लीमा जापानका राष्ट्रदूत उन केसीसँग एक छलफलमा मिलित हुनुभएको छ। यो छलफलमा दुवै नेताले सेमी कन्डक्टर शस्त्रशक्ति र जापानी भाषाको प्रशिक्षण सन्दर्भमा छलफल गर्नुभएको थियो। असमले जापानी भाषाको प्रशिक्षणको क्षेत्रमा विशेष रूपमा गुरुत्व प्रदान गरेको छ भनी मुख्यमन्त्रीले जापानका प्रतिनिधिलाई अवगत गर्नुभएको छ। सामाजिक माध्यम मार्फत मुख्यमन्त्री डाक्टर शर्माले प्रकाश गरेअनुसार छलफलमा दुवै पक्षको बीच सहयोगिताको नयाँ क्षेत्रहरूले स्थान प्राप्त गरेको थियो। राज्यको वन विभागले आज वन सत्ताको समापन उपलक्ष्य प्रत्येक विधानसभा समष्टिमा जन्मदिन शपथ उद्यान शीर्षक एउटा गरेर उद्यान निर्माणको शुभारम्भ गरेको छ। डिमरिया समष्टिमा पनि आज यो उद्यान

निर्माण शुभारम्भ गरिनेछ। यस उपलक्ष्य सोनापुर टोपातलीमा आज बेलुकी विशेष कार्यक्रमको आयोजन गरिएको छ। यस कार्यक्रममा वन र परिवेश मन्त्री जयन्त मल्ल बरुवाले मुख्य अतिथिको रूपमा उपस्थित रहनुहुनेछ। केन्द्रीय सरकारको उद्योगमा गुवाहाटीमा दुई दिने अनुष्ठित ब्रिक्स राष्ट्रको मादक द्रव्य विरोधी संस्थाका प्रमुखहरूको बैठक आज समापन हुनेछ। गृह मन्त्रालयको अधीनमा मादक द्रव्य नियन्त्रण संस्था उद्योगमा हिजोदेखि अनुष्ठित यो बैठकमा निशाजुक्त द्रव्य हेराफेरी र यसको अपव्यवहार विरुद्ध लडाई गर्ने क्षेत्रमा ब्रिक्स सदस्य राष्ट्र र देशका मादक द्रव्य विरोधी संस्थाका प्रमुख तथा ज्येष्ठ विषयहरूले अंशग्रहण गरेका छन्। सत्रौं राष्ट्रिय युवा संसद 2024-25 पुरस्कार वितरण कार्यक्रम आज नयाँ दिल्लीमा अनुष्ठित हुनेछ। महाविद्यालय र विश्वविद्यालय बीच अनुष्ठित यो प्रतियोगितामा काश्मीर विश्वविद्यालयले पहिलो स्थान प्राप्त गरेको छ। संसदीय परिक्रमाका राज्यमन्त्री अर्जुन राम मेघवालले विजय विश्वविद्यालय महाविद्यालय र शिक्षार्थीहरूलाई पुरस्कार प्रदान गर्नुहुनेछ। शिक्षार्थीहरूको बीच गणतान्त्रिक प्रमूल्यबोध र संसदीय पद्धतिहरूको विषय सचेतनता सृष्टि गर्न विगत 29 वर्षदेखि विश्वविद्यालय र महाविद्यालयहरू बीच संसदीय परिक्रमा मन्त्रालयले यो प्रतियोगिताको आयोजन गरिएको छ। यस प्रतियोगिताको हालैको संस्करणमा देशका 51 विश्वविद्यालय र महाविद्यालयले अंशग्रहण गरेका थिए। मणिपुरमा गत रात्रि असम राइफल्समाथि भएको उग्रपन्थीको आक्रमणको फलस्वरूप दुईजना जवानको मृत्यु भएको छ। प्रहरी सूत्रले उल्लेख गरेअनुसार उखरुल जिल्लाको लिटान प्रहरी चौकी अन्तर्गत लुङसाङ खङ क्षेत्रमा गत रात्रि लगभग 2 बजे उग्रपन्थीले आसाम राइफल्सको कन्वयमाथि गोली चलाएका थिए। फिफा विश्वकप फुटबल प्रतियोगितामा हिजो रात्रि डलास स्टेडियममा अनुष्ठित नकआउट पर्यायको एक खेलमा स्पेनले पोर्तुगललाई 1-0 गोलले परास्त गरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ। सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।

0: नमस्कार, हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत म वसाकाबाट बोलिरहेको छौँ। यो कार्यक्रम मेडम एपको 411.5 मिटर तदनुसार 729 किलो हर्जमा र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा प्रसारण भइरहेको छ। समय अहिले अपराह्नको 3:21 र 20 सेकेन्ड भएको छ। यसका साथै म भास्कर दाहाल श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। कार्यक्रमको सुरुवातमा सुन्नुहोस् पूर्व प्रसारित एक वार्ता, तलवारभन्दा कलम शक्तिशाली शीर्षकमा। वार्ताकार हुनुहुन्छ अञ्जन बास्कोटा।
1: जब जब शारीरिक शक्ति र मानसिक शक्तिको तुलना हुन्छ तब कलम बलियो हो कि तलवार शक्तिशाली हो त्यसको चर्चा हामी बीच हुने गर्दछ। यहाँ प्रतीकात्मक रूपमा कलमलाई बुद्धिमत्तासँग जोडेको पाइन्छ भने तलवारलाई शारीरिक अथवा मुढे बलसँग दाँजेर हेरेको पाइन्छ। एउटा समय थियो जब तलवार सबैभन्दा शक्तिशाली मानिन्थ्यो। तलवारका धारका सामु सबै झुक्ने गर्थे। तलवारकै जय जयकार चल्दथ्यो। श्रीमद् भागवतको श्लोक एउटामा भनिएको छ, नहि ज्ञानेन सदृशम पवित्रमिह विद्यते त्वत् स्वयं योग सिद्ध कालेनात्मति विद्यति। अर्थात् यो संसारमा ज्ञानको समान पवित्र गराउने साधनहरू केही छैन। समयको गतिमा यो स्वयं सिद्ध हुनेछ र ज्ञान रूप ईश्वरप्रति भक्ति प्रदान गर्नेछ अथवा साक्षात्कार गराउनेछ। भन्नुको तात्पर्य के हो भने

मानवले विकासको क्रममा आफ्नो चेतना शक्तिलाई विकसित पारो। यो चैतन्य शक्तिका कारण मानिसले संसारका सबैमाथि शासन गर्ने क्षमता हासिल गर्यो। आपदा दृष्टिले हेर्नु हो भने जङ्गलका बाघ, भालु, हात्ती आदि मान्छेभन्दा धेरै ताकतवर छन्। तर उनीहरूमा चेतना बोध अर्थात् चैतन्य नभएको कारण ताकतवर भए तापनि आफूभन्दा कमजोर तर चेतना सम्पन्न प्राणीद्वारा शासित हुन बाध्य छन्। मान्छेले जङ्गलका बाघ, भालु, हात्ती आदिलाई काबु पारेर काममा खटाएका छन्। मान्छेले केवल आफ्नो बुद्धिमत्ताका कारण यिनीहरूमाथि हक जमाएको छ। एउटा समय थियो जब लडाईँ आदि पाखुराका बलमा लडिन्थ्यो। जनबल बाहुबल भएकाहरूले युद्ध आदिमा विजय हासिल गर्थे। दुर्बलीहरूले पराजयको ग्लानीमा परेर मैदान छाड्नु पर्थ्यो। तर समयको गतिसँगै मानिसले आफ्नो चैतन्य शक्तिको विकास गर्यो। शिक्षाले यसमा ठुलो भूमिका खेल्यो। मानिसको चैतन्यको ढोका उघार्न शिक्षाले महत्त्वपूर्ण योगदान दियो भने विज्ञानले मानिसलाई प्रगतिको यानमा चढायो र विज्ञान प्रविधि मिलेर मानवलाई प्रगतिको चरम चुलीमा पुर्यायो। जनावरहरू जिउँको त्यौँ रहे। आज लडाईँ अथवा युद्ध केवल गोला बारुद र पाखुराको बलमा लडिँदैन। आजको युद्ध एउटा दिमागी कसरत बनेको छ। तलवारको धारले मानिसलाई बाह्यिक रूपमा घाइते पार्दछ, आहत तुल्याउँछ। तलवारको प्रभाव भनौँ, यसको चोटको प्रभाव क्षणिक हुन्छ, समयको साथ यी चोट भरिन्छन्। तर कलमको धारले मानिसको चेतनामा एउटा चिन्ताको खोराक दिन्छ, ऊर्जा दिन्छ, जिउने रहर दिन्छ, बाँच्ने आशा देखाउँछ। कलमको धारले कुनै बाह्यिक चोट दिँदैन। तलवारको नोकमा जित्न नसकेका धेरै युद्ध कलमका सहारामा जितेको अजस्र उदाहरण संसारको इतिहासका पन्नामा बग्रेल्ती छन्। कलमलाई विद्या र तलवारलाई बलको प्रतीकात्मक अर्थमा हेर्न सकिन्छ। आपात दृष्टिमा कलम तलवारभन्दा कम्ती ताकतवर देखिन्छ, तर कलमबाट सृष्टि भएका लेख, रचना, साहित्य एवं साहित्य कृतिले जनजागरण ल्याएर थुप्रै जनआन्दोलन सफल भएको देखिन्छ। बन्दुक अथवा गोलाले थाम्न नसकेको लडाईँ कलमका नोकले थामेको देखिन्छ। कलमको सृष्टि प्रभावकारी हुन्छ, जीवनदायी हुन्छ। तलवारको धारले क्षणभरका लागि केही गरे तापनि त्यो स्थायी एवं प्रभावकारी हुँदैन। कलम विद्या एवं शिक्षाको प्रतीक हो भने तलवार बल र मूढमतीको प्रतीक हो। विद्या सन्दर्भमा सुभाषितमा उल्लेख भएको एउटा श्लोक यस सन्दर्भमा प्रासङ्गिक छ। न चोर्य हार्य, न च राज हार्य, न भातृभाज्यम, न च भारकारी, व्यय कृते वर्धत एवं नित्य, विद्या धनम सर्वधनम प्रधानम। अर्थात् आफ्नो विद्यालाई चोरले चोर्न सक्दैन, राजाले हरण गर्न सक्दैन, भाइहरू बीच अंशबण्ट गर्नु पर्दैन, यो काँधमाथि भार पनि बन्दैन, अरूलाई दान गरेमा अझै बढ्दै जान्छ र यस्तो विद्यारूपी धन सबै खाले धनभन्दा प्रमुख हो। यसको विपरीत तलवार भाँचिएर, खिएर, मकाएर अथवा खिया लागेर सडिन्छ र एक दिन आफ्नो शक्तिशाली अस्तित्व गुमाउँछ। तर कलम हराएर गए पनि, भाँचिए पनि कलमको टुप्पाले सृष्टि गरेको इतिहास तथा लेख अमर रहन्छ र सदा दिनका लागि पृथ्वीमा रहन्छ। त्यसैले पनि कलम तलवार भन्दा शक्तिशाली एवं प्रभावकारी हो भन्न मिल्दछ। सुभाषितको अर्को श्लोक यहाँ प्रसङ्गवश मिल्दोजुल्दो देखिन्छ। त्यो हो, विद्या ददाति विनयम, विनयात ददाति पात्रताम, पात्रवाद धनमाप्नोति, धनात् धर्म ततः सुखम। अर्थात् विद्याबाट नम्रता गुण प्राप्त हुन्छ भने नम्रताबाट योग्यता प्राप्त हुन्छ, योग्यताले धन प्राप्ति दिन्छ भने धनबाट धर्मार्जन हुन्छ, धर्मार्जनबाट सुख प्राप्ति हुन्छ। यसरी क्रमशः विकास हुँदै जान्छ र जीवन सुखमय हुन्छ। छोटकरीमा भन्नु हो भने सुख प्राप्तिको मूल स्रोत हो विद्या। विद्यालाई हामी शान्तिको प्रतीकका रूपमा हेर्दछौँ भने तलवारलाई शक्ति, शौर्य र वीरत्वको प्रतीकको रूपमा हेरिन्छ। समाज व्यवस्थामा तथा गणतन्त्रमाथि आस्था हराएर तलवार अथवा अस्त्र उठाएर सरकार यन्त्रको विरुद्धमा युद्ध घोषणा गरेका विद्रोहीहरूलाई समाजको मूल बाटोतर्फ डोहोर्याउने काम कलमले आफ्नै पाराले गर्दछ। कलमको ताकत धेरै प्रभावकारी हुन्छ। तलवारका बलबुतामा लडेका लडाईँहरूका कहिरन आदि कलमका टुप्पाले कोरी बाटी लेखिदिन्छ र भोलिका दिनका निम्ति इतिहास खडा गरिदिन्छ। यसरी हेर्दै जाँदा हामीले तलवारभन्दा कलमलाई नै शक्तिशाली एवं प्रभावकारी धारिलो अस्त्रका रूपमा पाउँदछौँ। देशका जनताबीच चेतनाको उद्गार गराउनुहोस्, जनचेतना ल्याउनुहोस् अथवा जागरूकता ल्याउने खण्डमा कलमले महत्त्वपूर्ण भूमिका खेलेको कुरा हामीलाई इतिहासले बताएको छ। भारतवर्षको स्वतन्त्रताको

संग्रामकै कुरा हेरौँ, भारतवर्षमा करिब 200 वर्ष शासन गरेको शक्तिशाली ब्रिटिस ताकत भनौँ अथवा अस्त्र शस्त्रले सज्जित र सारा विश्वलाई आफ्नो उपनिवेशको अधीनमा ल्याउन सक्षम शासनलाई गान्धीको अहिंसा नीति र कलमको ताकतले उफारेको थियो। शिक्षाको प्रभावले शिक्षित बनेका नवचेतनायुक्त भारतीयको सङ्गबद्धता तथा कलमका जोडले जुटाएको ऐक्य शक्तिको सामु सारा विश्वलाई आफ्नो औपनिवेशिक शासन जमाएर हक जताउने ब्रिटिस राजको पराजय भएको थियो। त्यस्ताको साहित्य भनौँ, विद्रोही कविका कविता गीतले जनताबीच नवचेतना, राष्ट्रियताबोध, देशप्रेम, आत्मसम्मान बोधको भावना उजागर गराएको थियो। जनताबीच देशात्मबोधको भावना सञ्चारित भएको थियो, जसले गर्दा कलमको दिशा निर्देशमा जनता उर्लिएका थिए र महाशक्तिशाली ब्रिटिस भारत छोडेर जानलाई मजबुर भएको थियो। यो खाले उदाहरण विश्व इतिहासमा प्रशस्त पाइन्छ। त्यो समयमा भारतवर्षमा पनि हिंसा

0: सञ्चारित भएको थियो, जसले गर्दा कलमको दिशा निर्देशमा जनता उर्लिएका थिए र महाशक्तिशाली ब्रिटिस भारत छोडेर जानलाई मजबुर भएको थियो। यो खाले उदाहरण विश्व इतिहासमा प्रशस्त पाइन्छ। त्यो समयमा भारतवर्षमा पनि हिंसात्मक आन्दोलन नभएको होइन, तर अन्त्यमा गान्धीको अहिंसा नीतिले गर्दा नै भारतवर्षले स्वतन्त्रता पाएको हो। त्यसकारण सर्वान्तमा ठोकुवा लगाएर भन्न सकिन्छ, कलम तलवारभन्दा शक्तिशाली थियो, शक्तिशाली हो र शक्तिशाली रूपमा आउँदा दिनमा पनि रहनेछ।
1: यतिन्जेल सुन्दै हुनुहुन्थ्यो वार्ताको कार्यक्रममा पूर्व प्रसारित एक वार्ता, तलवारभन्दा कलम शक्तिशाली शीर्षकमा वार्ताकार हुनुहुन्थ्यो अञ्जन बास्कोटा। कार्यक्रमको अन्तिम चरणमा श्रोताहरूलाई मनोरञ्जन गराउँदैछु केही लोकगीत सुनाएर। लोकगीत सुन्ने क्रममा यो पहिलो गीत सिकार्नुहोस्, पुष्प पोखरेलको शर्मा।

रविन्द्र सुब्बाले गाएको यस गीतका साथै आजको लोकगीतको कार्यक्रम पनि यतिमै सकिन्छ। हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत महाभाषाकाबाट बोलिरहेको छौँ। समय अहिले बेलुकीको 3:45 हुने आँटेको छ। यसका साथै आजको सम्पूर्ण कार्यक्रम यहीँ सकिन्छ। भोलि अपराह्न 3:15 सम्मका लागि आज्ञा दिनुहोस्। नमस्कार।